آپ تو ڈر لگتا ہے پیا. میرا روپ بگڑیا ہوا بھیانک ہے, مبارک ہے جدو بندے نو اپنے آپ کو ڈر لگن لگ پڑے نا. وہ سما منک دے بدل جان واسطے بڑا مبارک ہے, منک دے چنگے بنن دے دن آئے سمجھ. جس دن بندے نو اپنے اندر پھیلے ہوئے اوگن نظر آ جان, دھن گرو نانک نے انہوں اوگنا تے سٹ نظر پوائی. کہندے میں ویکھدا پاو دھن گرو نانک دے اس شبد دوارا اسی ویکھنا ہے اپنے اندر, تے دیکھنا ہے سارا کچھ بہت کچھ نظر آ جائے گا جی, سارا کچھ نہیں تے بہتا کچھ نظر آ جائے گا. ایک سوان دو سوانی نال, ایک تا میرے اندر کتا پونک رہا ہے, وہ دو کتیاں پونک رہی ہیں, لوب کتا آشا تے ترشنا وہ رلیاں ہوئی کتیاں. ہر امرت ویلے ہر دن چڑھتے پلک پلک لفظ جڑا ہے یہ, اگر آپ بالکل صحیح لفظ ارتھ واسطے لبھیے انگریزی چا پٹو مارو کہہ سکتے. اگلا چڑھتا دن ہر امرت ویلا ہر چڑھتا دن, جس ویلے میں بگتی دے مارگ تے ترنا چاہنا میرے راہ وچ پہنک پہنک کے مینو اے پریشان کر دے لوب ترشنا تے آشا, انہاں دے پہنکن دے نال میرے اندر ہلچل پیدا ہو جاندی. پلکے پہنکے سلا بیان بڑیاں بھیانک آوازاں کڑ دے, کوڑ چھرا مٹھا مردار. پرانے سمیاں چ کچھ لوگ جنگلی قبیلیاں چ ایسے بھی ہوندے سن جڑے نہ تا لباس چنگا رکھتے سن, نہ انہاں دے کھان پہنن پین دی مریادا سی کوئی, نہ انہاں دے ڈیریاں تے کوئی سماجک مریادا ہی سی. جو مل گیا مار لیا کھا لیا, جنوں ویکھیا لٹ لیا. عام طور تے ساڈے لوگ ساسیاں نوں وی ایسا کر کے جاندے رہے نے, حالانکہ ساسی قوم کچھ ہور سی. اے راجپوتاں دے او لوگ سن جڑے ساہس کر کے ہمت کر کے باغی ہو ترے سن, پر کیونکہ تھان تھان پھردیا ہوئے انہاں لوکاں نے بھی چج نال کوئی ٹکانا نہ بنایا, انہاں دی مریادا بھی کھان پین پہنن دی کوئی چنگی نہ رہی. تے عام طور تے سماج وچ انہاں نوں وی اسی نگاہ نال ویکھیا جان لگ پیا جڑے اسبھیہ لوک سبھیتا رہت سبھیتا ہین لوک ساڈے سماج وچ بسرے ہوئے سن, جڑے کسے سماج نوں کسے انسانیت دے قانون نوں منن نوں تیار نہیں, غلط کھان پین غلط کام کرن والے, تے پھر لوکاں نوں لٹن مارن جو کچھ مل جائے عام طور تے او بلے نیولے جو کچھ مل گیا سب کھا لیندے سن. ہن او چھرا بھی رکھدے سن, تیر بھی رکھدے سن, ہتھیار رکھتے سن, حالانکہ بیرتا دیا نشانیاں شستر کول ہونا بہادری دا نشان ہے, لیکن انہاں واسطے جنہاں پرپکار واسطے ورتنا ہوئے جویں تہانوں مہاراج نے بخشے. تے جڑا پرائے برے واسطے کسے دا نقصان کر کے کسے نوں ترفا کے جو سواد لین واسطے ہتھیار ورتے جان تے پھر بڑے بھیانک ہو جان. مہاراج کہندے نے میرے اندر کوڑ دا چھرا میں لک نال بنے, حرام کھانا کیونکہ مہاراج نے پاون باڑی چ بڑا سپشٹ کیا ہے, حق پرایا نانکا اس سور اس گائے. مسلمانوں واسطے جس طرح سور حرام ہے, ہندوؤں واسطے جس طرح گاں دا ماس حرام ہے, اسی طرح کسے دے حق تے نگاہ رکھنی, کسے دا حق مار کے کھانا, جویں انہاں دوہاں قوماں واسطے انہاں دو چیزاں نوں حرام منیا گیا ہے, اسی طرح انسان واسطے پرایا حق حرام ہے. تے مہاراج اگوں بھی کہندے نے گر پیر ہاما تاں بھرے جا مردار نہ کھائے. جے اے حرام دا مردار بندہ نہیں کھاندا تاں گرو پیر بھی باہ پھڑدا, تے جے بندہ کہے میں گرو کا بھی بنیا رہاں, گرو دی سانجھ بھی بنی رہے تے میں حق حلال دی بجائے لوکاں دا مار مار کے کھاندا رہاں, تاں گرو والوں حامی بھرے جان دی کوئی گنجائش نہیں. مہاراج کہندے نے اس طریقے دے نال میرے اندر حق پرائے دی نگاہ جیڑی ہے وہ ایک مردار کھان والی گندی برتی, اس طرح میں بڑا مار کھورا بھیانک روپ لے کے پھر رہا.
मैं पत की पंद मैनू अपनी इज्जत का भी कोई ख्याल नहीं ना करनी की कार मेरे अंदर आचरण की रहनी भी कोई लकीर नहीं कोई हद नहीं तेरा एक नाम तारे संसार एक आसरा है कि इस भयानकता तो अपने आप तो लगते डर वाली अवस्था तो इस संसार तो तेरा नाम मैं बचा सकता इसे आसरे मैं यहा आस एह आधार आस ला के बैठा एक नाम दे आसरे शायद मेरा जीवन बदल जा मुख निंदा आखा दिन रात मैं लोगों के औगण कड के ये सच करके जानना जिन्ना चिर बंदा दूजे के औगण कड़ता रहे अपने औगणा ते निगाह ही नहीं पी जिन्ना चिर अपने औगणा ते निगाह ना पवे बंदा ठीक किवें होवेगा धन गुरु हर राय साहब सच्चे पातशाह के पावन दरबार च आप जानते हो साहबां दे पास बहुत वड्डा चिकित्सालय सी दवाखाना सी लगभग उस वेले पसरिया मोटिया मोटिया सब बीमारियां दा इलाज महाराज सच्चे पातशाह दी निगरानी हेठ होया करदा सी बड़े बड़े तकड़े सियाने हकीम वैद महाराज ने सेवा च लाए हुए सन ते हर तरह की जड़ी बूटी दवाई जो उस वेले मिल सकण वाली चीज सी वरती जा सकण वाली चीज सी महाराज ने अपने दवाखाने कच कीती सी इथों तक भी दस्या गया है कि एक बार दिल्ली दरबार विच भी एक बहुत वड्डे आकार की हरण की लोड़ पै गई सी हकीमां ने कह दिता ते महाराज के दवाखाने बिना होर किधरों नहीं सी वो एक प्रेमी का मंजा चुक के लियाए घर दे बंदे लिया के वह मंजा रखिया वो कहिंदा मैनू महाराज को लै चलो मरीज जो है रोगी कहिंदा मैनू महाराज के बूहे ते लै चलो वह कहन लगे तैनू दवाखाने विच हकीमां ते वैद्यां दे हवाले करना है महाराज के दर्शन तगड़ा होके कर लई महाराज इत्थे भी आउंदे ने दर्शन बख्शदे ने सतगुरु पातशाह उन्हां रोगियां नू आके नाम जपण निरंकार नाल जुड़न दा उपदेश भी नाल नाल दिंदे रहिंदे सी दवा दारू भी चलदा रहा कहिंदा नहीं मैनू हुणे लै चलो महाराज एक बारी मैनू वेख लै सियाणे ने बहुत कहा तैनू वैद्यां ने वेखना हकीमां ने वेखना महाराज दे दर्शन करने ने नहीं महाराज मैनू वेखण जिद कर बैठा रोगी की जिद बड़ी हुंदी उन्हें कहा चलो कोई नहीं लै चलो मंजा चुके महाराज के बूहे ते लै आए दरबार ने कहा सतगुरु आराम फरमा रहे ने विश्राम कर रहे ने हालांकि सतगुरां ने कहा विश्राम करना उन्हें विश्राम विच भी भगती ते समाधि है उन्होंने इकले हो जाण विच भी समाधि है जपन है सिमरन है पर उपकार की भावना से कुछ व्यवंता होनगियां पर नहीं उसने कहा विश्राम कर रहे ने यह कह लगा मैनू इथे तैयार रहन दिओ जिस वेले वह बाहर निकलणगे मैनू एक बार वेख लैण फिर मेरा दुआ दारू शुरू करे आवाज अंदर भी पहुंच गई महाराज ने पूछया क्यों बई की गल है दरबार ने दसिया महाराज रोगी आया वह कहिंदा पहला महाराज मैनू वेखण फिर मेरा इलाज शुरू करो महाराज पातशाह आप बाहर आ गए धन गुरु हर राय साहब बाहर आ गए जिस वेले साहिबां दे दर्शन होए वह जिहड़ा पासा नहीं सी लै सकदा ना पिया पिया सज्जा खब्बा पासा नहीं सी मोड़ सकदा सारा शरीर गलिया पिया सी वैदा हकीमां ने जिसके बारे जवाब दे दिता होया सी महाराज नूं वेखदिआं सार छेती नाल उठण दा यतन करन लगा साथियां ने कहा प्यार हो महाराज ने भी इशारा कीता मगर उठ के बैठ गया मंजे ते उठ के थले उतरन लगा महाराज कहन लगे टिक जा की चाहुणा है इह कहिंदा बस महाराज मैं ही चाहुंदा सां तुसीं मैनूं वेख लो साहिबां ने मुस्कुरा के ही गल कही भलिआ लोका तैनू वेखणगे वैद हकीम दवाई देणगे तू ठीक हो जाएगा आ गए ते हुण तैनू ठीक करके तोरांगे साडे वेखण वाली कहिड़ी गल है सिर नीवा करके कहन लगा महाराज वह मैनू बाहरों वेखणगे मलमा ला के ठीक करके तोर देणगे मेरे अंदर किन्ना कोड़ वरतिया जिहड़ा फुट के बाहर आ गया तां तुहानू ही दिसना वैदा हकीमां नूं कोई नहीं दिसना किस काम क्रोध ते गंध ने मेरे अंदरों मैनू रोगी कीता ते वह रोग मेरे बाहर चमड़ी ते आ गए ने वह जिहड़े मेरे अंदर दे रोग ने वह वैदा ते हकीमां नूं नजर नहीं आउंदे साहब जी वह तो तुसी देख सकते हो इस करके क्या पहला मैनू अंदरों ठीक करना शुरू करो बाहरों ठीक हो जावांगा तो ठीक है पर जे मैं अंदरों रोगी रह गया तो गल की साहब हस पे कह लगे शाबाश जे तेरा अंदर ख्याल भी पै गया ना कि अंदर कुछ रोग है अंदर कुछ बुराई है अंदर कुछ खराबी है तो हुण तेरे ठीक होने के दिन आ गए यह सच करके जानना जिस वेले मनुख का अपने आप से ध्यान ही पै जाए ना कि मेरे अंदर कुछ खराबी है धन गुरु नानक कहिंदे ने मैनू इज्जत का कोई ख्याल नहीं मैनू अपनी करनी का कोई ख्याल नहीं मैं पत की पंद न करनी की कार हो बिगड़े रूप रहा बिकरार बिगड़िया होया मेरा अंदर का रूप भयानक रूप
तेरा एक नाम तारे संसार मैं एहा आस एहो आधार मुख निंदा आखां दिन रात इस मूह नाल मैं लोकां दी निंदिया करदिया जिंदगी बिता रहा दिन रात लोकां दीआं बुराईआं कढ़ियां पर घर जो ही नीच सनात मैं बड़ा नीच ते कमीना हां कि मैं लोकां दे घरां विच वेखना ध्यान देना लोकां दे घरां वल वेखना आम तौर ते बाणी विच इस सेंस च लिया गया है इस भाव च लिया गया है जेड़ा कोई स्त्री किसी ने मर्द वाल वेखे या कोई मर्द किसी की स्त्री वाल लेकिन केवल स्त्रीना तक की गल नहीं है एक कामी पुरुष अपने घर वाल ना वेखता होया किसी की इज्जत वाल वेखता है बहुत माड़ी गल एक स्त्री अपने पति की धर्म पत्नी ना रह के ईमानदार ना रह के किसी मर्द वाल मैली निगाह नाल वेखे इस नूं पर घर जोना कहिंदे ने पराए घर वाल वेखना लेकिन साडे लोगों की निगाह इथे ही थोड़ा टिकी असी धन भी लोगों के घर का वेखने वड्याईया भी लोगों के घर देखने जो कुछ किसी के घर च नजर आता है उथे ही साड़ी लोभ की निगाह टिकी हर चीज से साड़ी निगाह मैली हुंदी चली जाती साहब कहते ने इस तरह मेरी निगाह लोगों के घर पै गई पर घर जो ही देखदा हां लोगों के घर वेखदा बड़ा नीच ते कमीना बना काम क्रोध तन वसे चंडाल ये तुसी भी जानते हो कि आम तौर पर बंदा कातल ते खूनी उदो बनता है जदों लोभ दे वस हो काम दे वस हो क्रोध दे वस हो खराबियां बंदे कोलों बहुत गुणा करा साहब कहिंदे ने इन्हां चंडालां ने मेरे कोलों बड़ा नुकसान कराया अपना भी पराया भी इन्हां चंडालां ने मैनू नेक इंसान नहीं बन दिता नहीं रहन दिता तानक रूप रहा करतार ही सुरत मलूकी वेश कई बार ऐसा भी होया कि वह तो लोग जिन्हों की गल महाराज ने जिक्र किया इतने वह लोग तो बाहरों भी गंदे रहते सफाई बाहर ने जीवन की भी नहीं रखते बाहरों भी मर्यादा नहीं रखते पर कई बार ऐसा भी होया कि आम बंदियां ने बाहरों जे बहुत सोहना साधा वाला वेश धारण बना लिया संतां वाला वेश धारण कर लिया साहब कहिंदे ने ऐसा भी होया हा ही सुरत दिमाग में आया कि मैं लोगों को फसावा किस तरह लोग फसन किस तरह मेरी फाही में किवें आउण मैं लोगों को किस तरह अपने चुंगल च लै सकां मलूकी वेस बाहरों मेरा नेक इंसाना वाला साधा वाला फकीरां वाला वेस है हौ ठगवाड़ा ठगी देस मैं ठग लोगों को ठगण ते लगा होया खरा सियाणा बहुता भार उंज तां लोकी मैनूं सियाणा समझदे ने मैं अपने आप च सियाणा बनदा भी बहुत हां मगर ठगी ते पाप दा भार मैं अपने सिर ते वधाई चलिया जा रहा तानक रूप रहा करतार मैं कीता ना जाता हराम खोर मालक तेरिया रहमतां ते बख्शिशां दा मैं शाकर ना होया शुकराना ना कीता किरत कण बन गया जेड़ा बंदा किसे दा लै के किसे दा खा के फिर उहदा भी बुरा चितवे उस नूं हराम खोर कह देने खा के हराम करन वाला या बिना कीते खाण वाला बिना कुछ कीतियां दे खा के डकार मार जाण वाला बंदा उसनू हराम खोर कहिंदे जिहड़ा हलाल नहीं करता खाधे होए जो कुछ उसनू प्राप्त है उहदा हक अदा नहीं करता साहब कहिंदे ने मैं तेरिया दातां दा शुकराना ना कर सकिया ना मैथों कुछ घाल होई ते ना मैं तेरिया बख्शिशां दा शुकराना कर सकिया बल्कि तैथों बेमुख होया रहा इस तों वड्डा हराम खोर होर की होवे मैं कीता ना जाता हराम खोर हूं क्या मुंह देसा दुष्ट चोर मैं तेरे बूहे ते तेरे दर ते उते आके की मुंह विखावांगा मेरे अंदर किन्नी दुष्टताई ते किन्ना चोरां वाली गंदी बिरती है मेरे अंदर पल रही नानक नीच कहे विचार तानक रूप रहा करतार मैं निमाना मैं नीच एक विचार दे रहा हां कि मैं चंगे रूप च नहीं रह रहा मैं कोई चंगा जीवन बतीत नहीं कर रहा धन गुरु नानक का यह शब्द साहबा की यह बाणी सानू अपने अंदर झात पाने वास्ते एक बहुत प्यारी रोशनी है ते मनुख नू जे अपने अंदर यह रोशनी मार के अपने